0: ya so ayi o ti pa buro lo gore be ko wa la gore be ko wa
1: उधार
0: करी बाबू लक्ष्मण जो देखा गोटे शृंग शृंग निकट को चल
1: विश्राम
0: विराधपर लक्ष्मण द्रुत